0: वैसे आज के दिन की मुनासिबत से जो है ना वो यहाँ पे चाय और मिठाई और केक इस तरह की कोई चीज़ होनी चाहिए थी जो हम साथ में खा रहे होते, है ना? क्या लगता है आपको?
1: अच्छा, मुझे याद है लास्ट टाइम जो थे वो सब इस कलर के
0: बस कर दियो, बस कर दियो,
1: यहाँ पर आए थे।
2: अच्छा,
1: और बड़ी मजे मजे की चीजें यहाँ पर मौजूद थी, अभी भी हैं। असल में हम आप तमाम सुनने वालों के लिए केक छोड़ के आए हैं।
0: अच्छा,
1: तो अभी हम जाएंगे।
0: अच्छा ठीक है,
3: जिक्र किया अभी तो मैं जब सब स्टूडियो में 8:20 पर पहुंच गई थी तब से मैं हर आने वाले से सब चावलों का जिक्र जरूर सुनती हूँ जो आपने पिछले 14 अगस्त पे खाए थे।
0: अच्छा नहीं, ऐसा है कुछ चीजें नहीं भूलती आपको, अगर आप उन्हें भूल भी जाए, अगर भूलना चाहें भी वो नहीं भूलने दी जाती आपको। ये ग्रीन कलर की जो एक मोटिवेशन है ना, मुझे लगता है 14 अगस्त के हवाले से तो ये एक मोटिवेशन ही ऐसी है, ये किसी भी सिनेरियो में आपके सामने हो तो आपके सामने ही रहती है। बचपन की यौमे आज़ादी याद है?
2: थोड़ा याद है,
0: थोड़ा थोड़ा,
3: क्योंकि मैं भी बचपन में अरीज की तरह हुआ करती थी,
0: शाय
3: ना किसी से बात करनी, बिल्कुल शाय। मेहमान आना तो पिछले कमरे में जाके छुप जाने वाला बच्चा।
2: ऐसा भी नहीं है कि मैं मेहमान आते छुप जाऊँ,
3: हालात अरीज से ज्यादा बुरे थे।
0: ओह, लेकिन आपको कह रही है बुरे हालात, मैंने कुछ नहीं कहा, आप देख लें, आप देख लेना, आप क्लास फेलो हो।
2: ऐसा नहीं है, मैं बहुत मेहमान नवाज भी हूँ, आप कभी तशरीफ लाएं।
3: नहीं, जब मेहमान नवाजी की उम्र तक पहुँचे, पहले तो अम्मा संभाला करती थी ना, फिर उसके बाद हालात बेहतर होना शुरू हो गए। अच्छा। तो अभी तो 14 अगस्त का, अब तो जब मैं ये पहली दफा है कि मैं घर से बाहर हूँ।
0: अच्छा।
3: वरना मेरा ताल्लुक बेसिकली सियालकोट से है।
0: मेरा ददियाल बेसिकली जो है वो सियालकोट से है,
2: सियालकोट के करीब करीब।
0: आई हाय, पहले क्यों नहीं बताया मुझे?
3: पहले तो हम रावियंस हैं,
2: पहले तो
3: सबसे पहली बात तो हम तीनों जो इस वक्त लड़कियां मौजूद हैं, हम तीनों रावियंस हैं।
0: अब
3: तो ये भी निकल आया कि आप हमारे करीब करीब से भी हैं।
0: जबरदस्त। तो अच्छा, मिस कर रही हैं?
3: अच्छा लग रहा है,
0: अच्छा लग रहा है, चेंज फील हो रहा है।
3: बिल्कुल बिल्कुल, वैसे तो ये होता था सुबह आप उठे हैं, थोड़ा सा बाजों की आवाजें सुनी हैं गली में, बच्चे एक दूसरे से बारियां बांध के बाजे बजाते हैं, और फिर खरीदते भी किसका ज्यादा लंबा बाजा है। ये भी बड़ा कंपटीशन होता है,
1: ऊंचा कह लें, ज्यादा ऊंचा,
3: हाइटेड भी बहुत आए हुए हैं कुछ बच्चों ने, तो ऐसे बाजे उठाए होते हैं जिनके कद से भी लंबे।
0: अच्छा, वैसे पता नहीं ये मैंने फील किया है, मैंने ये फील किया है या आप लोगों ने भी फील किया, आपको लगा कि इस दफा थोड़ा सा ये पाँ पाँ थोड़ा कम नहीं लगा?
2: बिल्कुल
1: ज्यादा है, मुझे लगता है।
0: नहीं, मुझे तो कम लगा
1: पहले से,
3: अभी लाहौरी जागे नहीं ना।
0: नहीं नहीं नहीं नहीं, मैं आपको बताती हूँ, लास्ट टाइम या उससे पहले की भी अगर हम पिछले 2-3-4 सालों को रिवाइंड करते हैं तो 1 अगस्त से आपका ये बाजों वाला सिलसिला जारी हो जाता था, बाजों से ही आपको पता चलता था कि अगस्त आ गई।
2: मुझे लगता है कि हमारी जो नौजवान नस्ल है उन्होंने थोड़ी सी जिम्मेदारी इसकी ले ली है कि हमने सेलिब्रेट करना है, लेकिन उसको एक लिमिट में रहते हुए और एक ऐसे तरीके से, रिस्पेक्टफुल तरीके से और ग्रेसफुल तरीके से सेलिब्रेट करना है। और ये थोड़ा सा कूल कल्चर भी आ गया ना कि हम ओ माय गॉड बाजे क्यों बजाएं,
3: हम बच्चों को खरीद के भी नहीं देंगे ना, ओल्ड फैशन हो गया, अब किसी नई चीज की तरफ।
0: अच्छा, मुझे कभी कभी ये भी लगता है कि फैशन में चीज लाने की देर है, जैसे आपने वो हमने ईद पे देखा था वो कश्मीरी चूड़िया और ये सारा, हर वो ट्रेंड जो बहुत पुराना भी होगा ना, जब उसको ट्रेंड बना दिया जाएगा वो ट्रेंड में आके उस ट्रेंड को हर एक इंसान
2: और जिस चीज को सोशल मीडिया हाइप मिलेगी ना,
0: exactly,
2: वो तो बहुत ज्यादा
0: इस कदर जरूरी
2: है, वो राइज कर जाएगी।
0: और जो हमारी यंग जनरेशन है उसका मेरे ख्याल से हर एक इंसान का, हर एक शख्स का अपना एक जो सोशल मीडिया यूज करता है उसका ये फर्ज है कि वो अपनी जगह पे कोई एक अच्छी बात, कोई एक अच्छी चीज वहाँ पे लिख दे, ताकि वो किसी कोई एक शायद अमल करे। और फिर
3: बाजों से मुझे बात याद आई, रात मैंने बताया हम मार्केट में थे तो एक बच्ची थी हमारे पीछे पीछे साथ चल रही थी, कोई 13-14 साल की बच्ची होगी, उसने हाथ में बाजा पकड़ा हुआ, वो हमारे साथ साथ चलती जा रही है और हमारे पीछे बाजा। मैं कभी कभी इस हक में होती हूँ,
1: आपने उसका रास्ता रोका होगा ना?
3: बिल्कुल रास्ता नहीं रोका, साथ साथ चल रही थी, पीछे पीछे नहीं चल रही थी। तो मैं कभी कभी इस हक में होती हूँ कि चले 14 अगस्त का एक दिन है, बच्चों को बजा लेने दे। हां,
1: यहां पे मैं कहना चाहूंगा कि ये जो ऐसी फेस्टिविटीज होती है, ऐसे दिन होते हैं, उन पे बर्दाश्त कर लेना चाहिए।
0: बिल्कुल ऐसी है,
1: सेलिब्रेशन होती है,
2: सेलिब्रेट करने की भी आजादी
0: आजादी
3: नहीं आई। और मैंने और मेरी दोस्त ने एक दफा उसको घूर के देखा, وہ مسلسل ہماری طرف دیکھتی جائے.
0: بچوں میں یہ چیز بھی, آپ انہیں نہ ڈانٹو گے یا وہ آپ کو اریٹیٹ کریں گے. مسلسل
3: مسلسل دیکھتی جا رہی ہے, باجا بجاتی جا رہی ہے. میں نے کہا ٹھیک ہے گڈ,
0: ایسے ہی ہے. اچھا لاسٹ ٹائم تک نا کیا ہوتا تھا کہ ہمارا گھر جو ہے وہ مین پہ تھوڑا سا ہے, کارنر پہ ہے, تو بچوں کا نا ایک جھنڈ آتا تھا, بہت سارے بچے, ایک بہت بڑا باجا, پھر باجے باجے باجے
3: لائن میں چلتے. یہ میں نے بھی دیکھا,
0: 12-13-14 بچے فوج کی طرح آتے تھے اور باجے ان کے ہاتھوں میں ہوتے تھے اور ان کا ایک لیڈر ہوتا تھا اور وہ لیڈر لیڈ کرتا تھا.
2: میں بھی ایسے ایک گروپ کا پارٹ رہ چکی ہوں. ہم سب کزنز مل کے جو ہے وہ اپنی گاؤں کی گلیوں میں جو ہے باقاعدہ مارچ کیا کرتے تھے اور یہی حرکتیں کرتے تھے,
3: اور گلی میں کھڑے کسی شخص کی مجال نہیں کہ ان کو روک
0: سکے. اور جو لیڈ کر رہا ہوتا تھا نا, وہ پراپر اس آفیسر کی طرح لیڈ کر رہا ہوتا تھا, ویسے ہی چل رہا ہوتا تھا. اور بڑے والا
2: اچھا, پھر ہم نے اسی کو فالو کرنا ہوتا تھا, جیسے اس کی انسٹرکشنز ہوتی تھیں ویسے ویسے پھر ہم نے کرنا ہے پیچھے.
0: بالکل جی. اچھا جی, ہمارے ساتھ ہماری انٹرنیز موجود, اور یہاں پہ ٹائم جو ہے وہ 9:58.
1: بالکل اختتامی لمحات ہیں ہمارے سامنے جو پہلے والے بچے موجود ہیں ان کے لیے.
0: تو کیا کہیں گی آپ؟
1: نئے آ چکے ہیں وہ بھی میرے سامنے موجود ہیں. اور
0: کیا کہیں گی آپ؟ کیا کہیں گی؟
2: میں یہ کہوں گی کہ وقت بہت جلدی گزر گیا, یہ کنورسیشن ابھی اور دلچسپ اور مزیدار ہونے والی ہے. اور ہم رک سکتے ہیں,
0: آپ ہمارے ساتھ ہو سکتا ہے, آپ ہمارے ساتھ رک سکتے ہیں آپ یہاں, لیکن مائک ہم جو ہیں وہ ہمیں دینا پڑے گا. کیسا لگا آپ کو؟
2: مجھے بہت اچھا لگا آپ سب سے بات کر کے, اور اس آزادی کے موقع کو اس طرح سے سیلیبریٹ کر کے کہ میری آواز جو ہے وہ پوری قوم سن رہی ہے.
0: ویری گڈ. جلدی جلدی.
2: اچھا دیکھیں, اب باقی ساری واقعی مذاق کی باتیں تو ہوتی رہیں گی, جاتے جاتے میں ایک سیریس بات کہنا چاہوں گی کہ ہماری جو خاص طور پہ جو ینگر جنریشن ہے, آپ اس ریڈیو پاکستان کے توسط سے میری آپ سب سے گزارش ہے کہ بجائے یہ سوچنے اور کہنے کے کہ پاکستان نے ہمیں کیا دیا, اس موقع پر آج کے مبارک دن کے اوپر اس بات کا خیال رکھیں کہ آپ نے بحثیت ایک قوم اور بحثیت ایک انسان, آپ نے اپنے ملک کو اپنی قوم کو کیا دیا, اور آنے والی نسل کے لیے کچھ اچھا کر کے جائیں, کوئی اچھی لیگیسی چھوڑ کر جائیں.
0: بالکل جی.
3: اب پچھلے 14 اگست کی بات کریں تو میں گھر پہ بیٹھ کے آپ لوگوں کی ٹرانسمیشن سن رہی تھی, اور آج اگر میں دیکھ رہی ہوں بیٹھے سامنے میڈم زوبیہ شفیق کو, جو آپ کو بہت مشہور ہے, میڈم زوبیہ شفیق آ رہی ہیں, تو مجھے بہت اچھا لگ رہا ہے. پہلے ہم صرف ایک بند کمرے میں بیٹھے ہیں, گھر میں سیلیبریشن کر رہے ہیں.
1: جلدی سے میسج دیں.
0: اچھا جی, یہاں پہ نیوز بریک کا ہے اور ہم ہماری ٹرانسمیشن جاری رہے گی, لیکن اس نیوز بریک کے بعد.
1: عقیدت پیش کر چوتھے کرکٹ میچ میں آج پاکستان گرین سے ہوگا. اور اب خبریں تفصیل کے ساتھ. قوم آج یوم آزادی قومی جوش و جذبے اور اس عزم کی تجدید کے ساتھ منا رہی ہے کہ تحریک پاکستان کے جذبے کے ساتھ کام کرتے ہوئے ملک کو ایک حقیقی اسلامی فلاحی ریاست بنایا جائے گا. اس موقع پر رنگا رنگ تقریبات میں ملک کی بھرپور ثقافتی ورثے, قومی جذبے اور آزادی کے بعد پاکستان کے شاندار قومی سفر کی عکاسی کی جائے گی. یوم آزادی کا آغاز وفاقی دارالحکومت میں 31 اور صوبائی دارالحکومتوں میں 21 توپوں کی سلامی سے ہوا. ملک میں امن, یکجہتی اور خوشحالی کے لیے مساجد میں خصوصی دعائیں کی گئیں. یوم آزادی کے موقع پر آج پاکستان مونومنٹ اسلام آباد میں پرچم کشائی کی خصوصی تقریب منعقد ہوئی. چیئرمین سینٹ سید یوسف رضا گیلانی اس موقع پر مہمان خصوصی تھے. تقریب سے خطاب کرتے ہوئے انہوں نے تحریک پاکستان میں حصہ لینے والے رہنماؤں کو خراج عقیدت پیش کیا. چیئرمین سینٹ نے پھول چڑھائے اور پاکستان کے قیام میں کردار ادا کرنے والی شخصیات کے درجات کے بلندی کے لیے فاتحہ خوانی کی. پاکستان کا یوم آزادی کے موقع پر آج صبح کراچی میں بابا قوم قائد اعظم محمد علی جناح رحمت اللہ علیہ کے مزار پر گارڈز کی تبدیلی کی پروقار تقریب ہوئی. پاکستان نیول اکیڈمی کے چاکو چوبند دستے نے مزار پر گارڈز کے ڈیوٹی کے فرائض سنبھالے. ہر سال 14 اگست کو اس تقریب کا اہتمام کیا جاتا ہے. ۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶۶
4: We'll be right back after this short commercial.
5: You're listening to FM 101, a Bale Bale Oshawa Shawa.
6: سونا سے ہے کامیابی اسکیم کے تحت سونا کی جدید اور زیادہ افادیت والی کھادیں کمپنی کے مقررہ ڈیلرز یا سونا سینٹر سے خریدیں اور اضافی پیداوار کے ساتھ پائیں بے شمار قیمتی انعامات بیگ میں موجود کارڈ کو اسکریچ کریں اور انعام کی وصولی تک کارڈ کو محفوظ رکھیں
7: ہر پاکستانی کے دل کی پکار چائے بنے بس ٹپال دانے دار ہر پاکستانی کے دل کی پکار چائے بنے بس ٹپال دانے دار ہر پاکستانی کے دل کی پکار چائے بنے بس ٹپال دانے دار

0: उस रोज हम उनको छोड़ देंगे कि रुए जमीन पर फैल कर एक दूसरे में घुस जाएंगे और सूर फूंका जाएगा तो हम सबको जमा कर लेंगे।
1: وعرضنا جهنم يومئذ للكافرين عرضا
0: اور اس روز جہنم کو کافروں کے سامنے لائیں گے۔